0: நமஸ்தே ரேடியோ.
1: குட் மார்னிங் டொரண்டோ. நமஸ்தே टोरन्टोको आकाशमा नेपालीहरूको आवाज नमस्ते रेडियो भोइस अफ द नेपालीज कम्युनिटीको कार्यक्रमलाई हरेक साताको शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म क्यानेडियन मल्टिकल्चर रेडियो 101.3 FM क्यानाडाको ग्रेट टोरन्टो एरिया र इन्टरनेट प्रविधि मार्फत हाम्रो वेबसाइट www.namaste-radio.ca प्रत्यक्ष प्रसारण सुन्नुभएको र अहिले नमस्ते रेडियो र नमस्ते रेडियोको फेसबुक र टिकटकबाट पनि प्रत्यक्ष प्रसारणमा आउनुभएका सम्पूर्ण दर्शक र श्रोताहरूमा म कार्यक्रम उद्देशक एवं तपाईँको आवाजको साथी अनिल थापाको हार्दिक न्यानो अभिवादन र शुभ प्रभात. एसएसबी इन्टरटेनमेन्टद्वारा उत्पादित तथा प्रसारित यो साप्ताहिक नमस्ते रेडियोको कार्यक्रमलाई तपाईँहरूले आफ्नो समय अनुकूल जुनसुकै बेला हाम्रो वेबसाइट www.namaste-radio.ca गई आर्काइभमा लगइन गर्नु खण्डमा सुन्न पनि सक्नुहुनेछ. आज May 9, 2026 तदनुसार 2083 साल वैशाख 26 गते सप्तमी शनिबारको दिन. भोलि क्यानाडामा मदर्स डे यानि May 10. यो मदर्स डेको उपलक्ष्यमा सम्पूर्ण महिला सम्पूर्ण आमाहरूमा नमस्ते रेडियो टोरन्टो अग्रिममै बधाई र शुभकामना पनि दिन चाहन्छौँ. तपाईँहरूको आशीर्वाद हामी सबै बच्चाहरूमा लागिरहोस् र तपाईँहरूले गरेको योगदान हामीले कहिले पनि चुक्ता गर्न सक्दैनौँ. यही जानकारीको सँगसँगै आजको कार्यक्रममा केही कर्णप्रिय गीत सङ्गीत सुनाउन सक्दा केही समसामयिक विषयमा कुराकानी गर्नेछौँ र कार्यक्रम जिज्ञासा समावेश गरेका छौँ. कार्यक्रम जिज्ञासामा आजको हामीले नेप्लिज मधेसी कम्युनिटी इन क्यानाडाका प्रेसिडेन्ट श्री विनोद शाहलाई स्टुडियोमा निम्त्याएको छौँ र उहाँहरूको संस्थाको बारेमा हाम्रो उठेका जिज्ञासा मिटाउन उहाँसँग हामी एकछिनमा भलाकुसारी पनि गर्नेछौँ. तर कार्यक्रमको सुरुवात गरौँ म व्यापारिक सन्देशपछि एउटा गीत तपाईँहरूलाई सुनाउँछु, जुन गीतपछि हामी प्रत्यक्ष प्रसारणमा विनोदजीसँग कुराकानी गर्नेछौँ.
2: च्याटर मोबाइलले $19 को नयाँ अफर ल्याएको छ. मात्र $19 को प्रिपेड प्लानमा अनलिमिटेड कल र टेक्स्टको सुविधा प्राप्त गर्न सक्नुहुन्छ. त्यसै गरी च्याटरको अन्य सेलेक्टेड प्लानहरूमा निशुल्क सिम कार्डसहित 50% छुटको अफर पनि पाउन सक्नुहुन्छ. च्याटरको सेवा लिँदा नो कमिटमेन्ट, नो क्रेडिट चेक, नो ओभर युजेज. छोटो समयका लागि मात्र यो अफर गरिएको हुनाले समयमै फाइदा उठाउनुहोला. थप जानकारीको लागि वेबसाइट chatterdeals.ca जानु वा फोन नम्बर 416-400-3327 सम्पर्क गर्न सक्नुहुनेछ.
3: नमस्ते, म सृष्टि पूर्ण घिमिरे, तपाईँको रियल स्टेटको साथी. GTA र वरपर रहेका सहरहरूमा घर किन्न वा बेच्न परेमा मलाई मौका दिनुहोस्। आफ्नो समाजलाई केही गरौँ भनी भावना बोकी आफ्नो सिप र दक्षले तपाईँलाई सस्तो र राम्रो घर किनाउने र तपाईँको घरलाई बजार भाउ भन्दा बढीमा बेच्ने मेरो धोको छ. GTA ड्रिम हाउस टिमले तपाईँलाई मोर्गेज, लयर, इन्सपेक्सन र रियल स्टेटका सबै सुविधा मिलाउनेछ. 416-505-7480 म सृष्टि पूर्ण घिमिरेलाई फोन गरी आफ्नो जिज्ञासाका कुराहरू शेयर गरौँ. 416-505-7480
4: तपाईँको चाहना पुरा गर्ने हाम्रो कामना.
3: GTA ड्रिम हाउस टिम. GTA ड्रिम हाउस टिम. GTA ड्रिम हाउस टिम.

0: श्रोताहरू, अहिले तपाईँ ब्याकग्राउन्डमा अथवा रेडियोमा सुन्दै हुनुहुन्छ गायक प्रकाश पौडेलको स्वरमा रहेको गीत आमा आमा भन्ने। यो हामीले डेडिकेट गरेका छौँ भोलि मदर्स डे यहाँ क्यानाडामा परेको हुनाले सम्पूर्ण आमाहरूप्रति हाम्रो यो गीत डेडिकेसन रहेको छ। अघि भर्खरै मैले रेडियो फेसबुक र टिकटकमा पनि कुरा गर्दै थिएँ, लियोन मेसी आज गेम खेल्नलाई टोरन्टोमा आउँदै हुनुहुन्छ, त्यसले गर्दाखेरि त्यहाँ बाटोहरू पनि रोकिएको छ र लियोन मेसीको यो गेम यो टोरन्टो एफसी भर्सेस इन्टर मायामीको बिचमा रहनेछ, समय भनिएको छैन, तर यो टोरन्टो एफसीको बिएमओको बिल्डिङमा बिएमओको फिल्डमा हुने सम्भावना रहेको छ। जानकारी गराए त्यस्तै डिबिपी यो हाइवे जुन चाहिँ 401 र गार्डनरको बिचमा रहेको त्यो हाइवे चाहिँ नि आज ब्लक भनेछ, यो विकेन्डमा चाहिँ नि मरम्मतको निम्ति रोकिएको छ। त्यस्तै आइपिएलको अघि मैले कुरा गरेको थिएँ, आइपिएलमा आज राजस्थान रोयल भर्सेस गुजरात टाइटनको छ भने भोलिको दुईवटा म्याच हुनेछ, चेन्नई सुपर किङ र लखनऊ सुपर जायन्ट भर्सेस रोयल च्यालेन्जर भर्सेस मुम्बई इन्डियन रहेको छ। हस् श्रोताहरू, अब कार्यक्रम जिज्ञासा समावेश गर्नेछौँ। कार्यक्रम जिज्ञासामा जो अघि साथीहरू फेसबुक र टिकटकमा हेरिसक्नु भएको छ, हाम्रो अतिथि श्री विनोद शाह स्टुडियोमा आइसक्नु भएको छ, उहाँसँग हामी भलाकुसारी गर्नेछौँ, विनोदजीसँग सोध्नेछौँ उहाँहरूले चलाइरहेको संस्थाले अहिलेसम्म हामी कहाँ के गरिरहेको छ, कसरी नेपाल स्पेसली तराईबाट आउने साथीहरू मधेसी फोरममा कसरी जोइन गर्न सक्नुहुन्छ। विनोदजी, तपाईँलाई नमस्ते, रेडियो र जिज्ञासा कार्यक्रममा स्वागत छ।
1: ए नमस्कार, कार्यक्रम जिज्ञासा मार्फत मलाई यहाँ बोल्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद। म विनोद शाह, सबै श्रोता महानुभावलाई मेरो हार्दिक अभिवादन छ।
0: विनोदजी, तपाईँको पनि बसाइ त लामै भइसकेछ क्यानाडामा, कहिले आउनुभयो, आफ्नो बारेमा अलिकति बताइदिनु प्लिज।
1: मेरो जन्म चाहिँ जनक नन्दी जनकपुरधाममा भएको हो। म यहाँ क्यानाडामा 2003 आएको हो, अर्ली 2003। म यहाँ आएपछि नेपाली तथा मधेसी समुदायसँग विभिन्न सामाजिक र सांस्कृतिक गतिविधिमा जोड्दै आएको छु।
0: ओके, अब यही संस्था मलाई लाग्छ 2019 स्थापना भएको संस्था हो, यो संस्थाको बारेमा पनि अलिकति बताइदिनु, यसले के गरिरहेछ, कसरी चाहिँ नि तराईबाट आएका मानिसहरू तपाईँहरूसँग जोडिन सक्छ, त्यसको निम्ति हामी कुनै उपायहरू केही छ?
1: हजुर, हाम्रो संस्थाको मूल उद्देश्य भनेको समुदायलाई एकताबद्ध गर्ने, नयाँ पुस्तालाई आफ्नो संस्कृति र भाषासँग जोड्ने तथा नयाँ अप्रवासीहरूलाई सहयोग गर्ने उद्देश्यले काम गर्छ। हाम्रो सांस्कृतिक कार्यक्रम, सामाजिक भेटघाट, युवा सहभागिता र समुदाय सहयोगको कार्यक्रम सञ्चालन गरेका छौँ।
0: 2019 स्थापना भएपछि यो त यहाँ आउनेहरूसँग कसरी एट्याच हुने भन्ने भयो, तपाईँले भने जस्तै तपाईँहरूले संस्थागत रूपमा नेपालमा पनि हाम्रो दायित्व रहन्छ, केही कामहरू त्यस्तो गर्नुभएको छ, कुनै संस्थाको केही अलि विस्तारमा बताउनु।
1: हजुर हजुर, हाम्रो संस्था सामाजिक सेवामा पनि सक्रिय रूपमा सहयोग गरिदिआएका छन्। मार्च 2009 12 जति बेला बाढी पहिरो आएको थियो, त्यही विपत्तिको समयमा पीडितहरूलाई हामीले राहत सहयोग पनि पठाएका थियौँ। त्यसै गरी हामीले यानआरएनए मोबाइल ब्लड बस फोर मधेस प्रदेशको लागि आर्थिक सहयोग पनि गरेका थियौँ। त्यसै गरी विशेष गरी कठिन समयमा हाम्रो समुदाय एनएमसिसीले, नेपाली मधेसी कम्युनिटी इन क्यानाडाले, छोटकरीमा हामी एनएमसिसी भन्छौँ, त्यसै गरी समुदायले एकता कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा हामीले कोभिडको समयमा धेरै नजिकबाट अनुभव गर्यो। त्यो समयमा हाम्रो समुदायले मिलेर सहयोग रकम सङ्कलन गरेको थियो र त्यो नेपाल र नेपालमा अक्सिजन सिलिन्डर तथा सहयोग सिलिन्डर तथा स्वास्थ्य राहतको लागि आर्थिक सहयोग पठाएको थियो। त्यो केवल आर्थिक सहयोग मात्र होइन, विदेशमा बसे पनि आफ्नो देश र समाजप्रतिको जिम्मेवारी तथा भावनाको उदाहरण थियो।
0: हो, धेरै कामहरू गरिसक्नु भएको रहेछ तपाईँहरूको संस्थाको थ्रुबाट पनि। अब यो 2019 यो खोल्नुपर्छ भन्ने चाहिँ नि किन आयो, के कारणले चाहिँ तपाईँलाई मोटिभ गर्यो कि चाहिँ नि यो हामीले यो संस्था खोलौँ अनि यसले चाहिँ नि हामीले कामहरू गर्नुपर्छ भन्ने सोच चाहिँ कसरी आयो, यो इनिसिएट कसले गर्नुभयो?
1: हामी जमिन, म त फाउन्डरै हो, हामी साथीहरू मिलेर जति बेला 12 बाढी पहिरो आएको थियो नि, त्यति बेला हामी सबैजना मिलेर केही गर्नुपर्छ, तराईको लागि केही गर्नुपर्छ भनेर अठोटका साथ हामीहरूले सँगै बस्यौँ। टिम होटलमा बस्यो त्यति बेला हाम्रो डिसाइड भयो कि के गर्ने भनेर हामी सबै साथीहरू त्यो कलेक्ट गरेर हामीले त्यहाँ ठाउँमै पुगेर ह्यान्ड टु ह्यान्ड हामीले त्यो भिक्टिमहरूलाई हातमै दिएर हामीले त्यो रकम प्रदान गर्यो। त्यही बेलादेखि हामीले अठोतले अब हामीलाई त्यतिकै बसेर हुँदैन, हामीले एउटा संस्था खोल्नुपर्छ। त्यही बेला साथीहरू मिलेर हामीले त्यति बेला हाम्रो त्यो क्यासी क्याम्पल छ उता ब्राम्टनमा, त्यहाँ हामीसँगै बस्यो बिहानै बिहानै तिन चार दिन लगाएर है। त्यति बेला हाम्रो संस्थाको सङ्गठन भएको जुलाई 29
0: भनेपछि तपाईँहरूले पहिला यिनी सुरुमा चाहिँ नि त्यहाँ बाढी पीडितको निम्ति भनेर चाहिँ तपाईँहरूले स्थान गर्नुभयो, तर पछि चाहिँ नि यस्ता कार्यहरू गर्दै जानुपर्ने भयो, त्यसले गर्दाखेरि हामीले अरू संस्थागत रूपमा चाहिँ यसलाई चाहिँ गर्नु पऱ्यो भनेर चाहिँ तपाईँहरूले इनिसिएट गर्नुभयो।
1: हजुर हजुर,
0: ओके थ्याङ्क यू, तपाईँहरूले बताइदिनु भयो। अब अहिले स्पेसली तराई मुलुकबाट आउने नेपाली स्पेसली मधेसी समुदायबाट आउने साथीहरू जोड्न चाहेको खण्डमा तपाईँहरूसँग कसरी एट्याच हुनसक्छ, अथवा तपाईँहरूलाई आएर भनौँ अहिले धेरै विद्यार्थीहरू आएका छन् होइन, स्पेसली तराईतिरबाट पनि मधेसबाट प्रदेशबाट पनि आएका छन्, ती साथीहरूले परेको सहयोग चाहिएको खण्डमा कसरी तपाईँहरूसँग कनेक्ट गर्न सकिन्छ?
1: हामीहरूको आफ्नो फेसबुक पेज पनि छ, नेपालीज मधेसी कम्युनिटी इन क्यानाडा, अनि अर्को चाहिँ हाम्रो एनएमसिसीको ग्रुप पनि छ। हाम्रो एनएमसिसी टोन्टो बेस मात्र होइन, हाम्रो पुरै क्यानाडाभरि छरिएका छन् साथीहरू, जस्तै भ्यानकुवरबाट क्यालगेरीबाट साथीहरू यसमा जुडिएका छन् साथी। यो हाम्रो नेटवर्किङ हो, नेटवर्किङ हो, एकजनाले अर्कोलाई भने अर्कोलाई अर्कोले भने, त्यही भएर हामीहरूले प्रायःजसो एनुअली हामीहरूले समर पिकनिक गर्छौँ, दसैँ दीपावली तथा छठ पर्वको गेट टुगेदर कार्यक्रम हामी गर्दै आएका छौँ। त्यसै गरी तिज कार्यक्रम भयो, नेपाली न्यु इयर सेलिब्रेसन सफलतापूर्वक आयोजना पनि गरेका छौँ।
0: अब स्पेसली तराईको रहने कुरा दुई तिनवटा कुरा चाहिँ हाम्रो इम्पोर्टेन्ट लाग्छ यो रिलिजियस ग्रुपमा पनि, एउटा छठ पर्व, अर्को होली होइन, अब एउटा नेपाली भएको नाताले दसैँ तिहार त ठुलो भइहाल्यो होइन होइन। यो कार्यक्रमहरू हुँदाखेरि यदि कोही साथीहरू जोडिन चाहेको खण्डमा तपाईँले भने जस्तै फेसबुक पेज छ, अथवा चाहिँ तपाईँहरू एक्जिक्युटिभको कसैको फोन नम्बर गर्न सकिन्छ अथवा वेबसाइट गर्न सकिन्छ। हामीले सेलिब्रेसनहरू जस्तो होली भयो अथवा चाहिँ नि तपाईँको छठ भयो, कहाँ कहाँ गर्छौँ हामीले यस्तो?
1: छठ भनेको हाम्रो हिन्दू हेरिटेज सेन्टर छ मिसिसागामा, त्यहाँ हामीले छठ मनाउने गर्दै आएका छौँ। र होलीको होली खासै गरी होली हाम्रो के हुन्छ नि इन्डिभिजुअल हुन्छ, इन्डिभिजुअल भन्दाखेरि हलले प्रायः जस्तो यहाँ चाहिँ हल दिन मान्दैन, किनभने कलर चाहिँ जुन हुन्छ नि बच्चाहरूले कति फाल्दियो भने उनीहरूले एक्स्ट्रा चार्ज गर्छ, त्यही भएर हामीले इन्डोर अहिलेसम्म गरिरहेका छौँ।
0: ओके, अरू कुनै कुरा जुन संस्थाले गरिरहेका छन् जुन कुरा मैले सोध्न सकेको छैन, अथवा चाहिँ तपाईँहरूको जुन एक्जिक्युटिभहरूको कसैको नम्बरहरू सेयर गर्न सक्नुहुन्छ भने केही छ भने त्यसमा एड गर्नुहुन्न, कुनै कुराहरू मैले सोध्नलाई बिर्सेको छ भने कुनै कुरा एड गर्न मिल्छ भने प्लिज गो अहेड।
1: जी, अहिले चाहिँ खासै भनेको हामीले यहाँ भविष्य निर्माण गरिरहेका छौँ र तर त्यससँगै आफ्नो जरा भाषा र संस्कार र पहिचानलाई पनि जोगाएर अगाडि बढ्नु आवश्यक छ। विशेष गरी नयाँ पुस्तालाई हाम्रो संस्कृति बुझाउने र समुदायसँग जोड्न राख्ने जिम्मेदारी हामी सबैको हो। त्यसको लागि कसैलाई यदि कन्ट्याक्ट गर्नु छ भनेदेखि हाम्रो फेसबुक पेजमा नेपाली मधेसी कम्युनिटी इन क्यानाडा र हाम्रो आफ्नै वेबसाइट छ nmccommunity.ca गएर उहाँहरूले जे चाहिन्छ उहाँहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ।
0: डेफिनेटली, अब तपाईँले अघि भने जस्तै यो नेसन अर्गनाइजेसन पनि भइसक्यो नेसनली होइन, यो ब्राम्प्टनमा मात्रै सीमित रहेन, अन्टेरियोमा मात्रै
1: यो नाबाट पनि साथीहरू छन् विजय यादव भन्ने।
0: हजुर ल, सबैभन्दा पहिला त अब तपाईँलाई र तपाईँको संस्थालाई धेरै धेरै धन्यवाद, जुन काम गरिरहनु भएको छ, आफ्नो कला संस्कृति जोगाइरहनु भएको छ त्यसको निम्ति धेरै धेरै धन्यवाद। सँगसँगै आफ्नै समुदायलाई पर्ने सहयोगको निम्ति स्पेसली अहिले अघि तपाईँले भन्नुभयो 12 वर्षमा भएको घटनाको कुराहरूमा सहयोग गरेर अगाडि जानुभयो, त्यो बाहेक चाहिँ एनआरएनसँग मिलेर पनि ग्लोबल्ली जुन मोबाइल बसको जुन थियो उहाँहरूको ब्लडको होइन त्यसमा पनि कामहरू गर्नुभयो, यहाँ आउने नेपालीहरूलाई पनि सहयोग गर्दै हुनुहुन्छ। कुनै कुरा जुन भनौँ न त्यसको निम्ति धन्यवादको पात्र पनि हुनुभयो तपाईँहरू र संस्थालाई पनि। कुनै कुरा अरू हामीले गर्न बाँकी रहेको छ भने?
1: खासै भनेको हामीहरूको मेन च्यालेन्जर भनेको के हो नि, यहाँ च्यालेन्ज जस्तै नयाँ देशमा आएपछि भाषा भइहाल्यो, रोजगारी, मौसम, सामाजिक घुलमिल जस्ता चुनौतीहरू आउँछन्। कतिपयलाई एक्लोपन पनि हुन्छ, त्यसैले सामुदायिक संस्था धेरै महत्त्वपूर्ण हुन्छ। यहाँ हामीले गर्ने काम भनेको जस्तै न्यू कमरहरू आउँछ, उहाँहरूलाई जब हन्टिङको लागि केही रेफरेन्स चाहियो, हामीले रेफरेन्स दिने गरेका छौँ। उहाँहरूलाई के कसो चाहिन्छ, आर्थिक रूपले त अहिलेसम्म त्यस्तो खासै आएको छैन, तर पनि हामीले जब हन्टिङमा सहयोग गरेका छौँ।
0: विनोदजी, अब तपाईँ त फाउन्डिङ मेम्बर पनि हुनुभयो यो संस्थाको, र अहिले त तपाईँ एक्टिभ प्रेसिडेन्ट हुनुहुन्छ होइन, अनि 2024 2026 योभन्दा अगाडि 19 दर्ता भएको, योभन्दा अगाडि कतिजना हाम्रो तिनवटा प्रेसिडेन्ट भइसक्नु?
1: हामी फाउन्डर भनेको म, हाम्रो पहिला प्रेसिडेन्ट हुनुहुन्छ उमा शङ्कर मल्लिकजी, त्यसमा म चाहिँ भाइस प्रेसिडेन्ट थिएँ, त्यसपछि अर्को चाहिँ अशोक यादवजी प्रेसिडेन्ट हुनुभयो, अनि अहिलेको म एक्टिभ म प्रेसिडेन्ट छु।
0: ओके, अब तपाईँको फोन नम्बर सेयर गर्न सकिन्छ भने हाम्रो जो साथीहरू फेसबुक हेरिरहनु भएको छ, टिकटकमा सुनिरहनु भएको छ, या तपाईँको भनौँ रेडियो सुनिरहनु भएको छ, उहाँहरूलाई चाहिँ नि नम्बर सेयर गरेर अथवा कन्ट्याक्ट सेयर गरेर जो साथीहरू नेपालबाट आउन चाहिरहनु भएको छ, स्पेसली तराई मुलुकका साथीहरू होइन, मधेस मुलुकका साथीहरू आउन चाहनु भएको छ, उहाँहरूसँग केही सेयर गर्न सक्नुहुन्छ कि?
1: हजुर, मेरो फोन नम्बर चाहिँ 416-8-5-4-2-0-7-3। हजुरहरूलाई विशेष जानकारीको लागि nmcccommunity.ca पनि जान सक्नुहुन्छ, र हाम्रो जुन फेसबुक छ नेपालीज मधेसी कम्युनिटी इन क्यानाडा, त्यहाँबाट पनि मलाई चाहिँ सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो कम्युनिटीमा जति पनि साथीभाइ छन् उहाँसँग पनि हजुरले सहयोग लिन सक्नुहुनेछ।
0: धन्यवाद विनोदजी, म तपाईँसँग फेरि कुराकानी गर्नेछु, केही व्यापारिक सन्देश गरौँ, त्यसपछि फेरि तपाईँसँग भलाकुसारी गर्नेछु।
2: नमस्ते, म सृष्टि पूर्ण घिमिरे, तपाईँको रियल स्टेटको साथी। जिटिए र वरपर रहेका सहरहरूमा घर किन्न वा बेच्नु परेमा मलाई मौका दिनुहोस्। आफ्नो समाजलाई केही गरौँ भनी भावना बोकी आफ्नो सिप र दक्षले तपाईँलाई सस्तो र राम्रो घर किनाउने र तपाईँको घरलाई बजार भाउ भन्दा बढीमा बेच्ने मेरो धोको छ। जिटिए ड्रिम हाउस टिमले तपाईँलाई मोर्गेज, लयर, इन्सपेक्सन र रियल स्टेटका सबै सुविधा मिलाउने छ। 416-505-7480 मा म सृष्टि पूर्ण घिमिरेलाई फोन गरी आफ्नो जिज्ञासाका कुराहरू शेयर गरौँ। 416-505-7480
3: तपाईँको चाहना पुरा गर्ने हाम्रो कामना।
2: GTA Dream House Team.
4: GTA Dream House Team.
5: के तपाईँ सस्तो मोबाइल प्लानको खोजीमा हुनुहुन्छ? हुनुहुन्छ भने तुरुन्तै च्याटर मोबाइललाई सम्पर्क गर्नुहोस्। अटोपेमा 30 GB डेटा, क्यानाडा वाइड टक र टेक्स्ट सुविधा, प्रति वर्ष मात्र $149 अर्थात् प्रति महिना $12.42 तपाईँको लागि च्याटर मोबाइलले नो कन्ट्याक्ट नो क्रेडिट चेकको सुविधाजनक सस्तो नयाँ प्लान ल्याएको छ। आज इस्टके स्क्वायर, माउन्टेन प्लाजा वा ज्याक्सन स्क्वायरमा गएर च्याटर प्लानको यो नयाँ प्लान लिन सक्नुहुनेछ। थप जानकारीका लागि 905-387-3030 कल गर्न वा www.charterdeals.ca गएर बुझ्न सक्नुहुनेछ।
0: श्रोताहरू, भर्खरै सुन्नुभयो व्यापारिक सन्देश। यी व्यापारिक सन्देशहरूको बारेमा विस्तृतमा जानकारी चाहेको खण्डमा मलाई स्टुडियोपछि 6472827635 सम्पर्क गर्न सक्नुहुन्छ, या आफ्नो व्यापारलाई पनि नमस्ते रेडियोको मार्फत नेपाली समुदायसम्म पुर्याउन चाहनुहुन्छ भने पनि मलाई स्टुडियोपछि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। श्रोताहरू र दर्शकहरू, जो अघि सुनिरहनु भएको थियो हामीसँग, हाम्रो अतिथि श्री विनोद शाहजी हुनुहुन्थ्यो। विनोद शाहजी अहिले पनि हुनुहुन्छ स्टुडियोमा, उहाँसँग हामी फेरि एकैछिन पनि बलाकुसारी गर्नेछु। म तपाईँहरूलाई एउटा गीत स्पेसली रेडियो जो सुनिरहेको छ उहाँहरूलाई सुनाउनलाई चाहन्छु, र त्यसपछि विनोदजीसँग हामी फेरि भलाकुसारी गर्नेछौँ। सुनौ यो साङ्गीतिक कोशले तपाईँहरूको निम्ति।

0: दर्शकहरू जो अहिले हाम्रो रेडियो थ्रुबाट सुनिरहनु भएको छ, श्रोताहरू अथवा दर्शकहरू जो फेसबुक र टिकटकमा हेरिरहनु भएको छ, उहाँ हुनुहुन्छ अगाडि हाम्रो अगाडि श्री विनोद शाह, जो चाहिँ प्रेसिडेन्ट हुनुहुन्छ नेपलिज मधिसे कम्युनिटी इन क्यानाडा, होइन। विनोदजी, हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ, कुनै कुराहरू जसमा चाहिँ नि संस्थाप्रतिको कुरा अथवा तपाईँका मनमा लागेको कुरा, तपाईँ पुरानो मान्छे पनि हुनुहुन्छ, 2003 आएका मानिस होइन, त्यो बेलाको नेपाली समाज र अहिले 2026 आएको यो नेपाली समाजमा परिवर्तनहरू कतिको देख्नु भएको छ, कतिको पोजिटिभ हुनुहुन्छ, कतिको नेगेटिभ हुनुहुन्छ, त्यसको बारेमा पनि केही छ भने भन्नु होला प्लिज।
1: धेरै पोजिटिभ छु र अहिले सुनिरहनु भएका दर्शक श्रोताहरूलाई नेपलिज मधेसी कम्युनिटीको तर्फबाट भन्न चाहन्छु, हाम्रो अहिलेको एनुअल पिकनिक जुन 28 सन्डेको दिन भइरहेको छ, यहीँ स्टुडियो मार्फतमा सबैजनालाई आमन्त्रित गर्न चाहन्छु। हामीले यहाँ आफ्नो भविष्य निर्माण गरिरहेका छौँ, तर त्यसपछि आफ्नो जरा भाषा संस्कार र पहिचानलाई पनि जोगाएर अगाडि बढ्नु आवश्यक छ। विशेष गरी नयाँ पुस्तालाई आफ्नो संस्कृति बुझाउने र समुदायसँग जोड्ने राख्ने जिम्मेदारी हामी सबैको हो। अन्तमा आज मलाई बोल्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद छ। म सबै समुदायसँग जोडिन, एकअर्कालाई सहयोग गर्न र आफ्नो भाषा तथा संस्कृतिलाई जोगाएर अगाडि बढ्न आग्रह गर्न चाहन्छु। धन्यवाद।
0: हस्, धन्यवाद। बिहानको अमूल्य समय निकालेर स्टुडियोमा आइदिनु भयो, हाम्रो जिज्ञासा मिटाइदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। र संस्थाको आउँदै गरेका कार्यक्रमहरू सफल रहोस् भन्ने शुभकामना दिएर बिदा लिन चाहन्छौँ।
1: थ्याङ्क यू सर, धन्यवाद।
0: नमस्ते। अहिले सुन्नुभयो विनोदजी, जो चाहिँ प्रेसिडेन्ट हुनुहुन्छ नेपलिज मधेसी कम्युनिटी इन क्यानाडाका, उहाँसँग हामीले भलाकुसारी गऱ्यौँ, उहाँको संस्थाको बारेमा जानकारी लियौँ। त्यस्तै दर्शकहरू, हामी कार्यक्रमको अन्तमतिर आउन लागिसकेको हुनाले म दर्शकहरूसँग त भलाकुसारी गर्नेछु, तर फेसबुकमा हाम्रो यो अथवा सरी रेडियोमा यो गीत सुनाउन चाहन्छु। गीत रहेको छ म्याग्दी रुमेले भन्ने, यो फिल्मको गीत छ रोल नम्बर 1 भन्ने नयाँ मुभी जुन आउँदैछ, त्यसको गीत तपाईँहरूलाई सुनाएर म पनि बिदा लिन्छु र ह्याप्पी मदर्स डे टु एभ्रीवन त्यही भन्न चाहे।
2: ए है, त्यस्ता खुबी माछाको भाउ पाइन्छ बेनी बजारमा, खेले सुरु भयो।

हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी